0: کینیڈا میں آئے ہر خاندان کا خواب ہوتا ہے کہ ان کا ایک اپنا پیارا سا گھر ہو یا کاروبار ہو, لیکن مارٹگیج کے بڑھتے ریٹس اور گھروں کی بڑھتی قیمتیں اگر آپ کے خواب کو پورا نہیں ہونے دے رہی تو رائل فائنینشل گروپ کے شیراز حسین سے رابطہ کیجیے. شیراز حسین اور ان کی ٹیم 100 سے زائد لینڈرز کے ساتھ کام کرتے ہیں. ان کی انتہائی پروفیشنل ٹیم اپنی سروسز میں ایکسپرٹ ہیں. مارٹگیج چاہے گھر کی ہو یا کمرشل, انڈسٹریل, پرائیویٹ, یا آپ کو چاہیے اکویٹی لائن آف لون, پرسنل لون یا بزنس لون, 100% گارنٹیڈ اپروول. کال شیراز حسین 6472714147, 6472714147.
1: ریڈیو پاکستان ٹورانٹو سی ایم آر 101.3 FM آپ کے لیے چلیں گے برامپٹن ٹی وی اینڈ اپلائنسز, جہاں آپ کو ایسی ڈیلز ملتی ہیں جو کہیں اور نہیں ملتی. ہماری کمیونٹی کا سب سے بڑا اسٹور ہے, چاہے آپ کو ٹیلی ویژن چاہیے, اپلائنسز چاہیے, لانڈری کا آئٹم چاہیے یا 220 کے چھوٹے آئٹم چاہیے, بیسٹ جگہ ہے. آج کیا کچھ ہے ہم انہیں سے پوچھیں گے. 905-450-2828 ان کے رابطے کا نمبر ہے. brampton appliances.com ان کی ویب سائٹ ہے. خوش آمدید کہیں گے صاحب. السلام علیکم.
2: تھینک یو ویری مچ جی, بہت بہت شکریہ بھٹی صاحب. وعلیکم السلام جی.
1: ابھی ویسے تو ہمیشہ ہی آپ کے پاس اسپیشل ڈیلز لگی رہتی ہیں, ٹیلی ویژن پہ کیا اسپیشل ڈیلز ہیں اس ہفتے؟
2: اسپیشل جو ہے جی ڈیل اس وقت کمپنی نے اناؤنس کی ہیں جی, اس میں سونی بریویا ماڈل. سونی ایسا ماڈل ہے جی, برانڈ ہے جو کہ بہت کم سیل پہ آتا ہے. سونی بریویا 3 ہے یہ, اور یہ لیٹسٹ ماڈل ہے اپ ڈیٹڈ ٹیکنالوجی کے ساتھ. 85 انچ کا سونی بریویا 3 $2300 سے کینیڈا ڈے اسپیشل پہ اونلی 1599 کا اسپیشل پہ آیا ہے. کوئی بھی کسٹمر اپ ڈیٹڈ ٹیکنالوجی X1 پروسیسر کے ساتھ, ٹرائی لومینس پینل کنٹرول, اور اس کے ساتھ ساتھ یہ منی ایل ای ڈی لینا چاہتے ہیں تو برمپٹن ٹی وی اینڈ اپلائنس سے 1599 میں سونی بریویا 3 ماڈل مل جائے گا 85 انچ جی. اگر کسٹمر 55 انچ میں جائیں تو 399 کا 55 انچ ملے گا. اس کی ویسے ریگولر $800 پرائز تھی. 65 انچ جو ہے بھٹی صاحب صرف 699 میں ہے, اس کی $1000 پرائز تھی. 75 انچ جو ہے وہ 899 میں ہے اور اس کی $1200 پرائز تھی. ہیوج سیونگز ہیں جی, منیمم 400 سے لے کے $800 تک کی آپ سیونگ کریں گے. بگ سکرین ٹی وی پہ بگ ڈسکاؤنٹ, کینیڈا ڈے اسپیشل سٹارٹ ہو گئی ہیں جی پرائسز. برمپٹن ٹی وی اینڈ اپلائنسز پہ آپ کو آنا ہے 801 بوویڈ ڈرائیو ویسٹ, جسٹ ایسٹ آف چنکوزی آن بوویڈ. brampton appliances.com ہماری ویب سائٹ ہے جی. 905-450-2828 905-450-2828 جی.
1: 905-450-2828. اچھا یہ تو ہو گئے اپلائنسز کے حوالے سے, کیا ڈیلز ہیں
2: اپلائنسز میں بھٹی صاحب؟ میکسیمم 15 سے 20 یا 25% کا ڈسکاؤنٹ ہوتا ہے, لیکن برمپٹن ٹی وی اینڈ اپلائنسز اپنے کسٹمرز کو 40% کا ڈسکاؤنٹ لے کے دے رہے ہیں جی. کینیڈا ڈے اسپیشل پہ اگر آپ کے گھروں کی کلوزنگ جولائی, اگست, سپٹمبر میں بھی ہے تو آپ ڈیفینیٹلی ان ڈیلز کو لاک کر سکتے ہیں 10% ڈپازٹ دے کے. جس میں فریج, سٹوو, ڈش واشر, 3-پیس کچن بنڈل لینا ہو تو $5000 والا $2999 میں ملے گا. $2000 آپ 3-پیس کچن بنڈل پہ سیو کر لیں گے جی. اگر آپ کو سنگل پیس بھی چاہیے تو $2500 والا فرنٹ لوڈ واشر اینڈ ڈرائر, واشر بھی سٹیم اور ڈرائر بھی سٹیم فیچر کے ساتھ پلاٹینم سیریز میں, یہ $2500 والا کینیڈا ڈے اسپیشل پہ $1799 کا آیا ہے جی. $800 آپ صرف واشر اینڈ ڈرائر پہ سیو کر سکتے ہیں برمپٹن ٹی وی اینڈ اپلائنسز پہ. 905-450-2828 ہمارا نمبر ہے جی. ٹاپ لوڈ واشر اینڈ ڈرائر کی اگر بات کریں, $1700 والا صرف $1099 میں ملے گا ٹاپ لوڈ واشر اینڈ ڈرائر. اس میں بھی $600 کی سیونگ ہے, اور یہ واشر اینڈ ڈرائر دونوں پیئر ہے جو $1099 میں ہے, فری ہوم ڈلیوری کے ساتھ, اور 6 منتھ میں آپ پے کریں گے جی, کوئی انٹرسٹ نہیں ہے. $3000 تک کی بھی شاپنگ کریں بھٹی صاحب, $500 ا منتھ کر کے ہمارے کسٹمر پے کر سکتے ہیں, نو انٹرسٹ.
1: بالکل صحیح.
2: 905-450-2828 और हमारी वेबसाइट जरूर विजिट करें जी, और रेफरेंस अपने पास ऑन करें फ्रेंड्स, फैमिली, फ्रेंड्स, रिलेटिव को। जब आप bramptonappliances.com पे विजिट करेंगे तीन चीजों का आपको एडवांटेज मिलेगा। एक तो आपको प्रोडक्ट की नॉलेज मिलेगी, प्रोडक्ट की प्राइस कंपेयर कर सकेंगे, और फिर वॉक इन कस्टमर को एडिशनल $200 to $400 का डिस्काउंट मिलेगा। तीसरी चीज, इसमें आपको वेयर हाउस क्लियरेंस सेल का एक आइकॉन मिलेगा। जैसे ही आप वेयर हाउस क्लियरेंस सेल का आइकॉन क्लिक करेंगे, आपको बहुत सारी आइटम्स 40% और कुछ एक आइटम्स जो हैं 50% डिस्काउंट पे भी मिलेंगी जी। बिल्कुल जी, फॉर एग्जांपल आप डिशवॉशर लेना चाहते हैं तो डिशवॉशर जो $1000 वाली है वो 50% डिस्काउंट यानी आधी प्राइस पे 499 में स्टेनलेस स्टील की मिल जाएगी। बोवेड एंड चिंकूजी पे ब्रैम्पटन टीवी एंड अप्लायंसेस 9054502828। स्पेशल सेल को मिस ना कीजिएगा, लोएस्ट प्राइस है। बड़ी बड़ी कंपनीज पार्टिसिपेट कर रही हैं, यहाँ तक के 98 इंच सैमसंग टीवी भी $3500 वाला 1999 में मिलेगा। $1500 आप 98 इंच सैमसंग टीवी पे सेव कर सकते हैं, और 1999 भी आप 6 मंथ में पे करेंगे, कोई इंटरेस्ट नहीं है जी। 9054502828 9054502828। थैंक यू वेरी मच,
1: बहुत शुक्रिया, बहुत शुक्रिया। नेक्स्ट वीक बात करते हैं, थैंक यू, बहुत शुक्रिया।
3: अपने मकान की नेक्स्ट मंथ क्लोजिंग है, कुछ सोचा है टीवी और अप्लायंसेस कहाँ से लेने हैं?
4: हाँ, ब्रैम्पटन टीवी एंड अप्लायंसेस, जहाँ स्पेशल सेल चल रही है, टीवी, फ्रिज, वॉशर, ड्रायर, किचन रेंज हुड, माइक्रोवेव, सारा कुछ मिल जाएगा बहुत ही रीजनेबल प्राइस पे।
3: सेल तो अब चल रही है पर हमें चाहिए नेक्स्ट मंथ।
4: आज के रेट हम लॉक भी करवा सकते हैं,
3: दैट्स वंडरफुल।
4: वहाँ से सेल फोन और इंडिया भेजने के लिए 220 वोल्ट का सारा सामान भी मिल जाएगा।
3: ब्रैम्पटन में ये कहाँ पे है?
4: ऑन बोवेड, जस्ट वेस्ट ऑफ मैक्लॉगलन। टेलीफोन 9054502828 और विजिट bramptonappliances.ca।
1: रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम। शुगर मुतवाजन रखने के 6 आसान तरीके माहिरीन जो हैं वो बता रहे हैं। वो कहते हैं कि खानों में प्रोटीन, फाइबर, सब्जियां शामिल करें, कम ग्लिसेमिक वाली गिजाएं इस्तेमाल करें, जागने के 2 घंटे के अंदर अंदर नाश्ता करें, हर 3 से 4 घंटे बाद मुनासिब मकदार में खाना खाएं, जरूरत पड़ने पर फल के साथ बादाम या पनीर इस्तेमाल करें, खाने के बाद 10 मिनट चहलकदमी करें, हफ्ते में 3 बार वेट लिफ्टिंग या मसल ट्रेनिंग करें, रोजाना 7 से 9 घंटे म्यारी नींद लें, जहनी दबाव कम करें। तिब्बी माहिरीन कहते हैं कि डायबिटीज के मरीज अपनी गिजा या मामूलात में बड़ी तब्दीली से पहले अपने मौलिस से भी मशवरा जरूर करें। रेडियो पाकिस्तान टोरंटो सीएमआर 101.3 एफएम। लास्ट मशरब एक प्रोग्राम को क्लोज करेंगे इसके बाद।
5: Our loan and credit card bills keep piling up. We have no money to pay them with our limited income.
6: I'm afraid we are going to go bankrupt and lose our house, business and all assets. Is this why we immigrated to Canada?
7: Help is just one call away. No need to file bankruptcy. We can save your assets, stop collection calls and make one monthly interest-free installment for maximum debt relief. Call Aisha Munawwar, Debt Solutions Specialist and Insolvency Counselor with Rumanek & Company Limited, a company with licensed insolvency trustee. Call Aisha Munawwar at 416-428-2165. That's 416-428-2165.
8: Sirf mortgages. That's Rajiv Talwar, the mortgage superstar. Mortgage residential, low or commercial, for customized Mortgage Solutions, choose Rajiv Talwar. Mushkil se mushkil mortgage ho, last minute deal ho, ya phir credit issues ho, Rajiv Talwar ka wasi ilm aur tajurba aapka kaam aasan kar dega. To yaad rakhiye, mortgage unse mat lijiye jo mortgage bhi karte hain, balki mortgage sirf unse lijiye jo mortgage hi karte hain. Call Rajiv Talwar of Leading Edge Mortgage Experts, 9058191001, 9058191001, license number 123.